kushati tom no gor kor ke ta thara khata z chi jine yena phir khi ji alon gor to ni thor ji ta nga nyak tha ni chenang sang sam ge yer mar ni tim z ke ka cha chi bo z phet go na to phet ma khi kesar ke jon ra ra phi ma khi kur ke chi ra z yen je re ta na terang khar tong na jun no nyong kar ke de ge ta ta ge che ji dim zhe me de vi tam zo lang yi ne bi chu tam zo lang da che rong yi tōnōng gōrkōr mōngā tōka tōnggā tōnglīng pēchī tī tōnggā chībō chībō zō zāntāng yé, chībō chībō zō lōntāng yé tā chērōng yī tē khāng pēnēn bēkhī nā tā mēn zī tā chērōng yī pshēm zō tārī mā kīp jī, nām zō dvādī mā kīp jī rē yō nā nā chūp jī gāṃ sē yō tī, zīg jī tārī bēk tā chērōng yī ndī mē pāṃ chō tāng tā chērōng, tōngā kōdīng tā chērōng yī chak chak ūngzhō shīk tā mā mēn, nī kī sār jā gā hām tā mā mēn yé kōni mī mā zō nā rēs yō nā tōnglīng tī tōnggā Samlu kurkur nga dhanda, thangsa dhubji dhin dhanda sub jab guwa nariyasi. Tsong jamna, tsong myoyir ka jamna, dang rangir zay jizi wan dhitaga. Oyan di kiwa chong chong tsamtak za kwa ni, gacha nyong nyong gubjin ka tsar kwa ni, manga za wan nariyasi. Da chirub yo nariyasi di, jarkub ka namchang langda chirong, chesa za ka tsong jabji dhe za chirong yi, tar malun da chirong yi, daga dumbab jaga apa log yi, dumbab jaga ama log da chirong, chakar lakwaan za ka tanga nima kutsa gani khar da chirong yi, Todiuni tankar party love di rotogni madmuni tanak party love di rotogni ma chapi ro diwa yerwa chowa tar jarkab la sok no chi de cheron yi ndo chedri di di gani chi sam ji ma chit ba jo chi ma long bi ni kha chi bo za hi wa ni myo ma na re to cham bo di sam chit chi go sam lo tang go na re zi ho sam zo na zo in dang jab go na re shankar tha go di thuk jab go na re Oyan di chong jamna chong ta chidre di di chong kerti ke choti shenang song sama ta ke shet sab ta nang chip ta warm chong a ji chik sara da di di cho chong jab chi ke mar ta ta na la pa me ta na ye na ta chu ma mum chu i mani do ni do do ta cho ta chang ka ar ja ma ri tun te ka phe wa ma ri ta cho chong jab ji u ton da so cho chang go na ma ri ta ga shir ke chu ta ga li jo na ma ri ti ta ga chu chidre di di mutin tan ja che na dungar nang ke chewa ja ji do na ra ta ga तो छद गती ती छो छो जग जी ती तो गलापा तो मे तने ना छु छोली छि बोज ग तना चार छि बोज सो चेरो ना छु गप मन को खोर गो मसर द चेरो ई तग तुम छगा मस द चेरो ई देवा यरवा त मा नि रंग छ समा ख मु गे ता दी जब लपा त द चेरो ई ते छो मन तंग मा चन चन का मा जाम लंग नि मा जे जु छो गो ये फिर पु टु टो जी दी जब कुम छु ग छु टु टो जी दी छो मन का ते द चेरो जब का तग द चेरो ई ते छो फिर जु मु को तुग ना नंग के छव तुग ना छो छा छ मेर सम गा ना यो न दी छो छबरा छोर सम फन ना जो न दी चेरो छो वा छो मु को छों का सा ना यो न दी छो छि छ चिन गो लो जा ना यो न दी नक ता ने ना छु नि मा छि को खर्च वा मे पम छो ता द चेरो ई छु छि र दी दी नि मा गो जुम जु का तुग द चेरो ई छु को रि खि जु ता तुग द चेरो ई छु मे न थो न नि गा ई ता ना ना छु नि ख सम न खवान गो थो छि ता छु लंग सम न खवा जों थो छि ता ना छो त लुर छि जरे दे ओ छो त न्यान छि जरे दे ओ ता गा छु ती ता ना सम लो ज म ता गा छु ती ता ना सम छि ज म छि गा ता गा chu ti kam sam dang zi jab ti chu shar zi lu zi nipa ma ra gak jing zi da cherong yi de chu yu cid me ni ta ta ku sha khur da cherong wa ku shi khur da cherong yi chu khur sam khur ka yug lin go luk tsar na re ta ga de chu zi ka zi di jang ka tum sung go lang da cherong yi nye tum rang go lang da cherong chig yin chiga dab da cherong yi jang ka mam chang zi chu ku li zi da cherong yi chu ka san zan do ko chong khura khwar nyub zin duk cherong chu le len do ko ngirma jen gu zi chu cha ka zan do che ti chu rang ki nyan ang tog da cherong yi de ta chu ku chung juo ma ki kong yi za di chu nduk ma ki ong guk za tang na na chu chong jab ki ti tang kif sam lo te chu yi mo za tang ke yog ta ga ti tang na sam chuk za ya za tang ke yog ta ga ma yu tang na chu chum re zi di gani chu mutin chan cha che na chu dungar nang ka che ba za rang nyu char na ra ta ga तो तोंदक मे जिरे ते हां चो को तो वलन जे को जो तुम दे छक वन नाटक नदी जे को जो छे फिमान दमा मार गु फिमा उची की सुद गो जिरा तग तो यन तंग ना ना छु छु को तुम बा जाग अपा ई तुम बा जाग अमा ई द चेरो ई ते छु छु रि दि दि ला तुम बा यन ना गुम द चेरो छि छ खवा यन ना जु द चेरो ई छु शख व ना ता सन जा ई छु छे तुम बा ता न्याम चेरी द चेरो ई छु तुम का बटु मंगा जरंग छि स मार सा तक छो लगा छ गो न जुरे मो तग छो ये चीज हक चीज तब आई वो तब के माच गलब जनी द चेरों ये ते छो ये चीज वो तब निगा ये छो लगा जक चेरों दी ते चीज रे जी जी तो